0: लीजिए दिल की पुकार, चाय बने बस कपाल दानेदार। पाकिस्तान समेत दुनिया भर में बहुत सी औरतों को माली, जिस्मानी, जहनी और जिनसी घरेलू तशद्दुद का सामना करना पड़ रहा है। चाहे आप किसी के शौहर, वालिद, भाई या बेटे हों, अपना स्ट्रेस और फिक्र को अपनी बीवी, बेटी, बहन या वालदा पर हरगिज ना निकालें। हुकूमत पाकिस्तान ने घरेलू तशद्दुद का निशाना बनने वाली औरतों के लिए खुसूसी हेल्पलाइन 1099 के साथ हेल्पलाइन 1099 ऐप का आगाज किया है, ताकि हमारे इदारे उनकी भरपूर मदद कर सकें। अगर आपके जानने वाले घरेलू तशद्दुद का शिकार हैं, तो फौरी तौर पर हेल्पलाइन 1099 ऐप को गूगल प्ले स्टोर और एप्पल स्टोर से डाउनलोड करें। होम स्क्रीन पर अपना नाम, फोन नंबर और शनाख्ती कार्ड नंबर दर्ज करके साइन अप करें। हंगामी हालात की सूरत में जहां आपकी या किसी की जान खतरे में हो, लाल बटन का इस्तेमाल करें, जिससे मुतल्लिका इदारे आपकी मदद के लिए फौरी हरकत में आ जाएंगे। तफसीली शिकायत के लिए सब्स बटन का इस्तेमाल करें, जिसमें आप तहरीरी शिकायत के साथ वीडियो, तस्वीर और ऑडियो सबूत भी जमा कर सकते हैं। याद रखिए, घरेलू तशद्दुद कानूनन जुर्म है और हम सबको मिलकर इसे रोकना है। तशद्दुद से तहफ्फुज आपका हक है। वजारत इंसानी हुकूक, हुकूमत पाकिस्तान।
1: मुफाद आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया।
2: 100 FM।
3: हाय फ्रेंड्स, I'm Mikal Zulfikar, and today I'm not speaking to you as a public figure, but as someone who cares about your future. We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
1: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
4: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सर दर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो, तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें। पानी की टैंकियों को ढांप कर रखें। गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें। लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत।
1: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
5: पाकिस्तान में बर्थडे फैकिंग के वाकयात में खतरनाक हद तक इजाफा हो चुका है। रोजाना आम शहरी, बुजुर्ग, खवातीन, तुलबा और कारोबार से वाबस्ता अफराद अपने व्हाट्सएप अकाउंट से महरूम हो रहे हैं। इस वीडियो में हम आपको दो अहम बातों पर रहनुमाई फराहम करेंगे। अगर आपका व्हाट्सएप हैक हो चुका है तो इसे वापस कैसे हासिल किया जा सकता है, और मुस्तकबिल में व्हाट्सएप को दोबारा हैक होने से कैसे महफूज रखा जा सकता है। आइए देखते हैं व्हाट्सएप हैक कैसे होता है। पाकिस्तान में आमतौर पर व्हाट्सएप हैकिंग के लिए इस्तेमाल किए जाने वाले तरीके। आपको व्हाट्सएप या किसी करने वाले के नाम से पैगाम आता है कि आपका अकाउंट वेरीफाई करना है, या ये 6 हिंसों का कोड भेज दे। बाज औकात ये पैगाम किसी दोस्त या रिश्तेदार के नंबर से आता है जिसका अकाउंट पहले ही से हैक हो चुका होता है। लोग लाइल्मी या जल्दी में 6 हिंसों का तस्दीकी कोड शेयर कर देते हैं। बस इसी एक गलती से हैकर आपके व्हाट्सएप का मुकम्मल कंट्रोल हासिल कर लेता है। याद रखें, व्हाट्सएप का तस्दीकी कोड कभी भी किसी के साथ शेयर नहीं किया जाता। ना व्हाट्सएप खुद मांगता है, ना कोई अदारा और ना कोई दोस्त। अगर आपका व्हाट्सएप हैक हो जाए तो फौरन क्या इकदाम उठाने चाहिए? अगर आपका व्हाट्सएप हैक हो चुका है तो घबराए नहीं, अपने मोबाइल फोन से व्हाट्सएप डिलीट करें और दोबारा इंस्टॉल करें। साथ ही अपने दोस्तों और खानदान को किसी और नंबर से इतला दें कि अगर आपके नाम से कोई मशकूक पैगाम आए तो इस पर हरगिज यकीन ना करें। अपना वही मोबाइल नंबर दर्ज करें जो व्हाट्सएप पर रजिस्टर्ड था। व्हाट्सएप आपको SMS या कॉल के जरिए 6 हिंसों का तस्दीकी कोड भेजेगा। ये कोड दर्ज करें। ज्यादातर केसेस में इसी मरहले पर हैकर की रसाई खत्म हो जाती है, क्योंकि व्हाट्सएप एक वक्त में सिर्फ एक डिवाइस को इजाजत देता है। अगर तस्दीकी कोड ना आ रहा हो ہو یا پن لگا دیا گیا ہو. اگر ہیکر نے آپ کے اکاؤنٹ پر ٹو اسٹیپ ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے, واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں. 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے, لیکن صرف اسی نمبر پر. اس دوران یہ باتیں لازمی یاد رکھیں, سم کارڈ اپنے پاس اور فال رکھیں, نمبر بند یا سسپینڈ نہ ہونے دیں, واٹس ایپ بار بار انسٹال نہ کریں, ای میل کے بغیر اکاؤنٹ فال. اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں, واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے, بشرطیے کہ سم کارڈ آپ کے پاس ہو. سم کارڈ سب سے اہم ہے. اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں. رابطوں کو فوری اطلاع دیں. اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں, میرا واٹس ایپ ہیک ہو گیا تھا, براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں. اسے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں. اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے. ٹو اسٹیپ ویریفیکیشن لازمی فالو کریں. سیٹنگز, اکاؤنٹ, ٹو اسٹیپ ویریفیکیشن, یہاں ایک 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو. ای میل ایڈریس ضرور شامل کریں. ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے. اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے, ہیکنگ کے امکانات کم ہو جاتے ہیں. تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں, چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو. کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے. جعلی لنکس اور آفر سے بچیں. مفت انٹرنیٹ انعامات, سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں. ایسے لنکس پر کلک نہ کریں. واٹس ایپ لنک ڈیوائسز چیک کریں. سیٹنگز, لنک ڈیوائسز, اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاگ آؤٹ کریں. فون لاک اور بایو میٹرک استعمال کریں. اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا. پن, فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں. یاد رکھیں, واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے. تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں, اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں.
2: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
6: Don't miss out. Get ready to spice up your lunch hour with the hottest tunes and the coolest vibes. It's the lunchtime special with the one and only Fatima Khan.
7: Join Fatima Khan.
6: The best of music, entertainment, and everything in between from 12 to 2, Monday to Saturday. So grab your lunch, turn up the volume, and let's take your midday break a blast.
7: Midday break a blast.
8: All right everybody, so we are back اور ہم آ چکے ہیں واپس, اور جب واپس آ چکے ہیں تو 4G فرٹیلائزر کی جانب سے پاکستان کی عظیم ثقافتی ورثے سندھ کو سونا کا سلام, جہاں کے باہمت کسان ہیں اس کی زرخیز مٹی اور حسن کی اصل پہچان. اب اس کا اور بھی مان بڑھانے کے لیے ان کے ساتھ ہے سونا یوریا گرینولر, جدید ٹیکنالوجی سے تیار کردہ اعلی معیار کا سونا یوریا, جس کا موتی جیسا وزنی دانا, چٹک کرنے میں آسان, دے نائٹروجن کی دیر پا دستیابی, جس سے ملے صحت مند فصلیں اور شاندار پیداوار. سونا یوریا گرینولر, مٹی کا مان بڑھائے.

0: वाला बैंक शेयर बंडल्स वो भी डिस्काउंट पर सब्सक्राइब करना तो बनता है तो बस अभी जैस कैश ऐप से जैस B5 फैंटास्टिक बंडल लगाओ और हजार रुपए के बेहतरीन डिस्काउंट से फायदा उठाओ अपने फेवरेट बंडल्स पर बड़े डिस्काउंट्स के लिए जैस कैश है ना
1: हर पाकिस्तानी के दिल की पुकार चाय बने बस कपाल दानेदार
2: This program is brought to you by
3: Step School Se Foundation Ho Strong. Call now at 0311-111-7837.
4: Like us on facebook.com/FM247365.
5: FM247365.
6: Kudrat ka nizam tawazan par qaim hai.
7: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے
8: گھر کے افراد اور آمدن میں توازن
9: ہماری ذمہ داری ہے
10: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں
11: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا
12: ایف ایم 100
11: 31 سال ایف ایم 100 آپ کی آواز السلام علیکم پاکستان
12: السلام علیکم پاکستان پاکستان
13: It's 24 hours non-stop vibration connecting you
14: connecting
13: holding you
14: holding
13: with FM 100
15: FM 100
16: FM 100

0: वेलकम बैक कहेंगे आवाज वो सा जगाती हुई आवाज। क्या गाना है, हाय हाय। किस किस को ये ट्रैक पसंद आया, किस किस ने ये फर्स्ट टाइम सुना, जरूर बताइएगा। मैसेजेस आपके आ रहे हैं और जनाब आज मैंने जो सवाल फ्लोट किया, पाकिस्तान का कौमी परिंदा और पाकिस्तान का कौमी खेल, इन दोनों सवालों के जवाब देने हैं आपने। और सर जी, वसीम अकरम साहब ने कह दिया है, अच्छा मैं आपको जवाब बताता रहूंगा, ये नहीं बताऊंगा कि ये दुरुस्त है या नहीं, ये आखिर में बताएंगे। इन्होंने बोला हॉकी। यार क्रिकेट इतनी मशहूर है, आपको हॉकी कहां से याद आ गई? वसीम अकरम साहब, क्या नाम है वैसे आपका? अच्छा जी, अब्दुल वाजिद भाई कह रहे हैं कि भाई परिंदा तो शाहीन है और खेल है हॉकी। गुड है, इन्होंने भी बता दिया। अच्छा, पैसा इंसान को बर्बाद कर देता है और मैं तुम लोगों को बर्बाद होते नहीं देख सकता, इसलिए सारे पैसे मेरे अकाउंट में डाल दे आप। सलीम मेमन कह रहे हैं भाई, भाई सही कह रहे हैं सलीम मेमन, आप भी बर्बाद हो जाएंगे तो लिहाजा आप वो मेरे अकाउंट में डाल दे। एक सॉन्ग चाहे दुनिया हो खफा चला दीजिएगा, ये कहने फरमाइश नहीं चल रही है भाई आज, आज तो यानी कि समझ रहे ना आप। और पाकिस्तान के तीन नगीने, मोइन अख्तर साहब, शोएब अख्तर साहब और नदीम अख्तर साहब, हाय अल्लाह जी ना करें, सो स्वीट अब्दुल वाहिद साहब। और वैसे मैं आपको बताऊं नगीनों के हवाले से कि मोइन अख्तर साहब, जावेद अख्तर साहब, नाहिद अख्तर, साई अख्तर, शोएब अख्तर तो खिलाड़ी है ना, शोएब अख्तर हैं और फिर कहीं जाकर शायद नदीम अख्तर का नाम आए। बहुत बहुत शुक्रिया मोहब्बतों का। मिर्जा शाह आगे ने गुजर खान तो कह रहे अस्सलाम वालेकुम नदीम भाई, तमाम सुनने वालों को सलाम वालेकुम अस्सलाम। मुश्क भी आ गई है, कह रही है अस्सलाम वालेकुम हैंडसम, क्या हाल है? बहुत देर की मेहरबान, आते आते दिल उदास हो गया था, बहुत ज्यादा रश ज्यादा था, शुक्र है कि आपकी दिलकश आवाज सुनाई दी, थैंक यू। और सॉन्ग अच्छे लग रहे हैं उनको। कल का शो ऑसम था, बहुत इंजॉय किया था। चाचू सबागुल को, मानूर, अमीन भाई, सलीम भाई, इनाम भाई, समी भाई, जरीनूर, बेस्ट विशेस आज सब भाई भाई। और आप हैंडसम, आप के और संजू के लिए ओल्डी सॉन्ग, बस दिल चाह रहा है जनाब, बिल्कुल चलाएंगे। मेरे लिए भी थैंक यू। संजू भी आ गई हैं आपकी इसी बात पर, यानी कि समझ रही है ना आप। और संजू का मैसेज क्या बात है भाई, कहती है अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, सलामती आफियत की अनगिनत दुआएं रूहनन, दिल की बहुत ही मीठी मीठी सी खुशबूदार धड़कनों की धक धक से खुश आमदीद कहती हूँ। क्या लिखती हैं आप, दिल जोर से वाकई धड़कने लगता है। दिल से निकलेगी ना मर कर भी वतन की उल्फत, मेरी मट्टी से भी खुशबू है, खुशबूए वफा आएगी। वाह वाह वाह वाह भाई, बहुत खूब। और कहती है कि रूहानी पाकिस्तान के चारों सूबों के सकाफती रंग और उनका हसीन इम्तिजाज कल का प्रोग्राम की जान थे, आपने जिस खूबसूरती से मालूमात पहुंचाई काबिले तारीफ है, इस पर एक से बढ़कर एक दिल छूते मिली नगमात ने रंग बिखेरा, मजा आ गया। और दिल से दुआएं, 14 अगस्त यौम आजादी, ये वतन ये परचम हमारी पहचान हमारा ईमान, पाकिस्तान हमेशा जिंदाबाद, इंशाल्लाह इख्तिताम तक साथ निभाने का वादा है, मगर सांसों की रवानी वफा कर जाए, इलाही आमीन। रूहेमन, तो रूहेमन आपके लिए ये कहेंगे कि अल्लाह ताला आपको सलामत रखे और आपकी सांसें ता कयामत रखे। हैं जी, ते हैं जी। और कहती हैं कि मेरा परचम मेरी मेरी पहचान मेरी जान मेरी शान, ये सिर्फ कपड़े का एक टुकड़ा नहीं बल्कि हमारे आबाओ अजदाद की कुर्बानियों आजादी और वकार की अलामत है। बेशक 14 अगस्त के अलावा हर दिन अहद करें कि अपने वतन अपने परचम और अपनी कौम की इज्जत हमेशा कायम रखेंगे इंशाल्लाह, काश ऐसा हो। और आज कुछ टॉपिक की भी जो है फी जमाना के हवाले से है कि फी जमाना हम कहां हैं और क्या हो रहा है। आपके और भी प्यारे प्यारे से मैसेजेस हैं, खूबसूरत से मैसेजेस हैं, उनको भी शामिल शो करेंगे। और लेकिन अभी आगे बढ़ते हैं, अहमी खान ने मैसेज किया है, बहुत बहुत शुक्रिया आपका। सोहेल भाई आपका भी बहुत बहुत शुक्रिया। علیم الدین یوسف زئی صاحب، ان کا میسج پڑھنا بہت ضروری ہے. واجب الاحترام محترم ندیم اختر بھائی صاحب، السلام علیکم. پلیز سانگز میں سے کوئی ایک سانگ سنوا دیجیے گا. بالکل نہیں سنوائیں گے، سانگ بھی نہیں پڑھیں گے، آگے بڑھیں گے. اور کہتے ہیں کہ ایوب آفریدی، سمیع شیخ، نسیم قریشی، خطاب اللہ، عمران ریاض اور آپ کے واجب الاحترام والد محترم کی خدمت اقدس میں میرا عقیدت بھرا سلام پیش کیجیے گا. ہر لمحہ دعا گو نیک خواہشات کے ساتھ علیم الدین یوسف زئی صاحب، ایف بی ایریا کراچی سے. تو علیم بھائی، آج فرمائش وغیرہ کا سلسلہ میں کوئی نہیں رکھ رہا، بلکہ 14 اگست تک سلسلہ یہ نہیں رہے گا. اور لالا کہتے ہیں قومی کھیل کا نام ہاکی ہے اور قومی پرندہ ہے چکور. اچھا بھائی، شاہین سے چکور، ویسے دونوں پر شک ہونا چاہیے، دونوں میں سے کوئی بھی ہو سکتا ہے. چکور کیوں ویسے؟ شاہین کو پھر بھی سمجھ میں آتا ہے، لیکن خیر یہ آپ لوگوں نے بتانا ہے. سر جی کبوتر، واہ واہ واہ واہ واہ. کبوتر کس چیز کی علامت ہے؟ کہ پوری دنیا میں کبوتر کو کس علامت کے طور پر جو ہے وہ پہچانا جاتا ہے، یہ بتائیے گا. اور واجد، یہ آپ کے لیے وسیم اکرم صاحب، آپ نے کبوتر لکھا ہے نا، اس لیے میں نے بولا. اور واجد صاحب کہہ رہے ہیں کھوکھرا پار سے، آئے ہائے کھوکھرا پار میں میری پپی ساتھ بہن بھی رہتی ہیں. کہہ رہے ہیں السلام علیکم ندیم بھائی، کیا حال ہے؟ آپ کے سوال کا جواب شاہین اور ہاکی، واہ واہ واہ واہ، شاہین چل رہی ہے بھائی، اچھی بات ہے. اور لالا کہتے ہیں کہ سبق المشق ماہور ہینا کو اپنی پسند کا سانگ پلے کر دیجیے گا. یار میں نے پسند کے اوپر چھوڑ دیا، تو سبا کی جانب سے آپ کو اور آپ کی جانب سے ان سب کو، یعنی کہ سمجھ رہے ہیں نا، ہاں یہی ہوگا. اور سبین قریشی آ گئی ہیں اور کہتی ہیں السلام علیکم، پاکستان کا قومی پرندہ مارخور ہے. پاکستان کا قومی کھیل ہاکی ہے. سبین کیا ہو گیا میرا بچہ، کھانا وانا کھایا ہے؟ میں نے پرندہ پوچھا ہے، پرندہ. مارخور جو ہے وہ جانور ہے، چوپایا ہے. پرندے میں اور چوپائے میں فرق ہوتا ہے. پرندہ اڑتا ہے، مارخور اڑتا بھی ہے کیا؟ ذرا بتانا.
1: یہ سبین کیا ہو گیا تم کو، میرے کو بتاؤ ذرا.
0: خیر جی، جائیں گے ایک بہت ہی پیارے سے خوبصورت سے قومی نغمے کی جانب، لیکن اس سے پہلے ایک چھوٹی سی ننی منی سی بریک.
2: FM 100's time check. It's 12 midnight.